4 लाख 44 हजार 655 डलर तथा 1,68,00,000 रुपियाँ राजस्व उपलब्ध भएको छ। अनन्तपुरम 6,814 लिटर पनि यस सिजनमा हालेको संख्याको हिसाबले उल्लेख

भविष्य पाउने थरीको विभिन्न स्थानहरूमा पुग्ने गरेका छन् भने बन्दरगाह जीर्ण अवस्थामा रहने र त्यहाँ बस्ने गरेका छन्। पारदर्शकता महिनो विस्तारे पनि धेरै जस्तो

más experimentados,

प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भरोसाको घर परिवारबाट गर्न सकिने सहयोग कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वतः अत्यावधिक नहुने विकास पुगे पनि रीतिलाई गाउँ बाटा आतंकवाद जोगिन धनकुटा राम बैठनको खेती गर्दा किसान लगायतका खबर बाँकी नै छन् सिआइएन साझा खबर सुन्दै गर्नुहोला हाम्रो जीवन वन्य वन्यजन्तुसँग गाँसिएको छ तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ यसै गरी बस्ती र जङ्गल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं।

निशुल्क हुन सकिने भन्दै सामाजिक सञ्जालमा आउने विज्ञापन र जानकारीहरू वास्तविक नहुन सक्छन्। सत्य तथ्य जाँचेर बुझेर मात्रै अगाडि बढ्नुपर्ने विज्ञहरूको भनाइ छ। अर्थिकहरूका दैनिकमा आगामी वर्ष खर्च होला 4 अर्ब 31 अर्ब पुँजीगत बजेट शीर्षकमा कौशल कुमारले लेख्नु भएको खबर छ भने 25 करोड भन्दा कम पुँजीका उद्योग विभागमा दर्ता नहुने शीर्षकमा अर्को खबर छ। उद्योग विभागले 25 करोड भन्दा कम पुँजीका उद्योग दर्ता बन्द गरेको छ। त्यस्ता उद्योग अब आफ्नो कार्य क्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोका गरिएको विभागको भनाइ छ। विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले

छजना हिरा सपना लिएको छ तथा संघ सरकार समर्थित हुन सक्ने अवस्था देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले उल्लेखाएका छन्। यसले अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायालयले शनिबार उठाइदिएका छन्। जोन म्याकोनले आदेशमा भनेका छन्, यस नीतिले अमेरिका बस्दै आएका अल्पसंख्यक आप्रवासीको जीवनलाई निर्भरता दिनेछ र अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाइएको छ। यो घटना पश्चिम एसियामा जारी तनाव कायम रहेको र युद्ध विरामको सम्भावना थप कमजोर हुँदै गएको बताइएको छ। अमेरिकी सेन्टर कमान्ड

सरकारद्वारा त्यसको योजनामा भारत बाधक बनेको हो। एसिया कपमा स्थान बनाइसकेको नेपालले एसियाली खेलको छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्न आज ओमानसँग खेल्दैछ। सिङ्गापुरमा हुने खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पनि सहभागिता जनाउने पक्का भइसकेको 20 संस्करणको एसियाली खेलकुदका लागि बलियो भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हिजो भारतीय क्रिकेट बोर्ड बीसीसीआईले नयाँ कप्तान श्रेयस अय्यरको कप्तानीमा 15 सदस्यीय टीम घोषणा गरेको र खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालले इतिहासमै बिर्सन लायक प्रदर्शन गरेको छ। एसिसी महिला प्रिमियर कपको प्रसंग हो। मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कपमा नेपाल शनिबार हिजो हङकङसँग

0: पातोपनि संरक्षणमा किसानहरूको भूमिकाको सोझा कुरा गरी तातो लगायतका सामग्री बाँकी छन् सिआइएको साझा खबर सुन्दै गर्नुहोला।
1: ₹50 प्रति महिना 9800104477 शब्दहरू लागू हुनेछ।

0: पावर आउने हो कि अलिकति भल्युमलाई रेस्टोर गर्यो भने त्यही अनुसारको बेस निक्लिने हो। स्पेस छ भने कोही न कोही फोनलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने क्रिएटिभ छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर त्यो भन्ने जाने मान्छेलाई डाह्रो हुन्छ होइन। सो उहाँहरूलाई पनि राम्रो गरिदिन सक्छौँ र हामीले आफ्नो बच्चा बच्चीलाई परिवारलाई के खुवाइरहेको छौँ अर्ग्यानिक इनअर्ग्यानिक किनभने यो प्रभावबाट रोक्ने भनेको त हामीले हाम्रो के चोइसेस गर्नु भन्ने हो किसानको कुरा गर्दाखेरि गर्न सक्ने किसानले गर्न सक्ने वातावरणको लागि चाहिँ अब हामीले किसान भएर विभिन्न बीजहरू लगाइरहँदा होइन यो के रोप्ने भन्ने अन्नबालीको कुराहरूमा अलिकति मलजलको कुराहरूमा अलिकति ध्यान दियौँ भने हामीले हाम्रो स्वास्थ्यको लागि म बुझ्छु त्यो घर चलाउनुको लागि आर्थिक कुरा पनि छ तर अहिले भएको सबै प्रोफिटले हामीले फ्युचर मेरो नाति नातिमा छोराछोरीको भविष्य त सेफमा छ नि त त्यो चाहिँ अलिकति ध्यान दिँदाखेरि राम्रो हुनुहुन्छ। टेबलको प्रयोग हजुरको कुराहरू हजुर बिउको कुराहरू भयो र अनुभवहरू जुन भोग्नु भएको छ नि किनभने म एउटा किसान हुँ तपाईँहरूको किसान हुँ भने लर्निङ एक्सचेन्ज गर्ने पनि एउटा राम्रो अभ्यास हो जस्तो लाग्छ कि अहिले हाम्रो सोसियल मिडियाको टाइम छ होइन कतिवटा धेरैवटा सोसियल मिडिया पनि हुनुहुन्छ जस्तो मेरो फ्रेन्डमा चाहिँ जस्तो किनभने तपाईँहरूको पनि लाग्छ होला यसमा चाहिँ ध्यान दिनुहोस् है भनेर मैले कति राम्रो एन्टरप्राइजहरू थियो जसलाई चाहिँ बाइरिङ टाइमको थ्रु चाहिँ ट्रेनिङ प्रडक्टहरू के जस्तो टेबल पुस्ने भुइँ पुस्ने कुराहरू ह्यान्ड वासहरू हामी त त्यस्तै केमिकल्स केमिकल्स नि त पेस्ट हो तर पेस्ट पनि त्यही भएर सानो पिसाइमा युज गर्नुहुन्छ नि त हामी कुनै कुनै त्यही भएर चाहिँ यो जे गर्छौँ त्यसको चाहिँ पहिला लजिक बुझ्नु पर्यो गर्नाले गर्यो मेरो मम्मीले गर्नुभयो बुवाले गर्नुभयो उहाँले गरायो उहाँले छोराछोरीलाई गराउने भन्दा पनि अब धेरै अपर्च्युनिटिजहरू अप्सन्सहरू पनि आइसकेको छ अलिकति आफूले पनि थोरै अनुभव गरेर तपाईँको यदि कुनै कुरा किसानको भूमिका कुरा गर्दाखेरि चाहिँ किसानहरूले त सरकारले अर्ग्यानिक उत्पादन गर्यो भनेदेखि अलिकति त्यो हेर्दाखेरि सबै आकर्षक नहुने भए पनि भएर बजारमा बिक्री हुँदैन त्यसले गर्दाखेरि चाहिँ बिचारै हाल्नै पर्ने बाध्यता छ हामीलाई हामीले चाहेर पनि त्यो गर्न सकिरहेको छैन भन्नुहुन्छ नि त।
1: मलाई याद छ मैले मजामा भर्खर बिहा भएको थियो नसिमाले भन्नुहुन्थ्यो काकाहरू सुन्दा त अलिकति सरक्त परेको भन्दा पनि राम्रो दिनु भयो भने लिनु त्यसले अलिकति हरियाली अर्ग्यानिक हो भन्ने कुरा साथी हामीलाई त्यही भएर हामीलाई हेर्न चाहिँ ठिक्क राम्रो परेको कुरा चाहिँ राम्रो भन्ने अन्डरस्ट्यान्डिङ हुन्छ तर त्यो होइन।
2: वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीन सहमति, दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने, आन्तरिक सुरक्षामा आधा बजेट कटौती।
2: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ्ने पूर्वानुमान, जोखिम मोडेर इटलीमा सबै खोल्दै नेपाली कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने।
3: विकास पुगे पनि रीतिदे गाउँ बारबार आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान, रूपन्देहीमा मौरी पालन गर्ने किसान बढ्दै, सगरमाथा अरूका

कार्यक्रममा हामीले यही हुनाले चाहिन्छ महेश बसाकोटीले चुस्क शीर्षक भवनको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ केही समय अगाडि प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको क्रममा नेपालबाट पनि केही भूभाग मिचिएको भनेर अभिव्यक्ति दिनुभयो र जसको अहिलेसम्म पनि विरोध भइरहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले मिचिएको विषय नभएर केही वर्षभन्दा क्षेत्र

0: probably just
1: জাতীয় আকার কেটে জাতীয় আকারে খাবার

ध्यान करना है।

हाम्रो यी चिज भइसकेर जस्तै

ব্যাস বিনা কর্তা ভুক্ত

सबकुछ को समाचारमा तपाईलाई स्वागत छ। म कुमार समाचारका मुख्य शीर्षकबाट

0: संकलन संपन्न बर बिहार को 18 कृष्ण सात चितवन को टिकौली में स्थानांतरण हुई। जिला अदालत पार्टीमा पीड़ भार नियंत्रण का लागि नया नियम लागू। दिल्ली में भारतीय विदेश मंत्री जयशंकर संग परराष्ट्र मंत्री खनाल को भेटवार्ता। बांसवाड़ी नगर पालिका पांच स्थित बांसवाड़ी खाने पानी उपभोक्ता तथा सर सफाई समिति को लघु वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ। बांसवाड़ी उद्योग वाणिज्य संघ को सभा हल में आयोजित साधारण सभा में समिति का पदाधिकारी उपभोक्ता तथा सरकार वाला को सहभागिता में नवौं साधारण सभा संपन्न भएको हो। साधारण सभा में समिति का कोषाध्यक्ष हरिलाल देसाल शर्मा को आर्थिक शर्माले आर्थिक वर्ष 2081-82 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार समितिको राष्ट्रिय वाणिज्य बैंक कर्णाली विकास बैंक र कुमारी बैंक खातामा गई यस वर्ष कुल 31,53,000 रूपियाँ 17 पैसा मौजा गरेको जानकारी दिनुभयो। गत आर्थिक वर्षमा समितिको बैंक मुद्दान 32,85,952 रूपियाँ 2 पैसा रहेको कोषाध्यक्ष हरिलाल विजय शर्माले जानकारी दिनुभयो। कार्यक्रममा खाने पानी सेवा गुणस्तर सुधार पाइपलाइन विस्तार नियमित मर्मत सम्भार तथा सरसफाई व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चालू आर्थिक वर्षमा विभिन्न टोल तथा बस्तीमा खाने पानी पाइपलाइन विस्तार नयाँ धारा जोडान तथा पुरानो संरचनाको मर्मत कार्य गरिएको छ। विभिन्न स्थानमा 40 एमएम 50 एमएम 63 एमएम र 75 एमएम क्षमताको पाइप विस्तार गरी दर्जनौ घर परिवारलाई खाने पानी सेवाको पहुँचमा ल्याएको समितिले जनाएको छ। त्यसै गरी धाराहरू जोडान नयाँ कनेक्सन विस्तार कार्यालय व्यवस्थापन तथा पानी वितरण प्रणाली थप व्यवस्थित बनाउनका साथै खाने पानी चोक तथा किसान चोक क्षेत्रमा नयाँ सब्जी धारा जडान गरिएको र कार्यालयमा नयाँ ब्याकअप प्रणालीको व्यवस्था गरी सेवा प्रभावलाई प्रभावकारी बनाएको छ। साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार आगामी वर्ष खाने पानी सेवाको विस्तारलाई बजार क्षेत्र तथा नयाँ बस्तीहरूमा पाइपलाइन विस्तार आवश्यक स्थानमा नयाँ धारा चलान पुरानो संरचनाको मरम्मत तथा सुधार र पानी आपूर्ति दिगोपनाका लागि थप शुल्क व्यवस्थापन गरिने योजना रहेको छ। समितिले करिब 4,50,000 लिटर क्षमताको पानी ट्याङ्की निर्माणको लागि पहल गर्ने खाने पानी महसुल संकलनलाई थप व्यवस्थित बनाउने तथा सेवाग्राहीलाई सहज उपलब्ध गराउने लक्ष्य समेत अघि सारेको छ। त्यसै गरी खाने पानीसँगै सरसफाई अभियानलाई पनि निरन्तरता दिँदै संचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिका सहित विभिन्न निकायसँग समन्वय गरी आवश्यक बजेट तथा कार्यक्रमका लागि पहल गरिने जनाएको छ। साधारण सभामा सहभागी उपभोक्ताहरूले सेवा विस्तारसँगै नियमित स्वच्छ र पर्याप्त खाने पानी आपूर्तिमा जोड दिने दिएको थियो। समितिले उपभोक्ताका सुझावलाई आगामी कार्ययोजनामा समेट्दै सेवा सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। साधारण सभामा संस्थाका अध्यक्ष राजु प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खाने पानी महासंघका केन्द्रीय सदस्य चन्द्रमणि पौडेल रहनु भएको थियो भने अतिथिहरूमा बाँसुरी उद्योग वाणिज्य संघका बद्रीनाथ पराल, बाँसुरी नगरपालिका वडा नम्बर 5 का वडा सदस्य प्रकाश पराल, बाँसुरी नगर अस्पतालका स्वास्थ्य कर्मी हरिहर तिवारी, बाँसुरी बहुमुखी क्याम्पसका अध्यक्ष रेशम अधिकारी लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सरकारहरू, खाने पानी समूहका पदाधिकारी, उपभोक्ताहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो भने संस्थाका सचिव चौहान के अधिकारी कार्यक्रम सञ्चालन गर्नुभएको थियो। राजापुर नगरपालिका केवल गाउँपालिका में संचालित राजस्व सिंचाई आयोजना को प्रतिस्थापना तथा आधुनिकीकरण कार्य अघि बढ़ाने क्रम में वातावरण सुझाव संकलन कर वातावरण संरक्षण नियमावली 2077 अनुसार प्रारंभिक वातावरण परीक्षण आईईई प्रतिवेदन तैयारी का लगी छुट्टा छुट्टे सार्वजनिक सुनवाई आयोजना करी स्थानीय सरकार वहां सुझाव दिए कार्यक्रम में जनप्रतिनिधि खुला पानी समिति वन उपभोक्ता समूह सामुदायिक वन तथा मध्यवर्ती वन डिविजन वन कार्यालय प्रक्रिया प्रत्या राष्ट्रीय निकुंज सिंचाई विभाग लगायत निकाय को सहभागिता रहेको थियो। सहभागीहरूले निर्माण का क्रम में नल तथा कुल संचालन के लिए वैकल्पिक डाइवर्सन व्यवस्था करना वन्यजन्तु तथा पशु चौपाई वाटर बाली में होने क्षति न्यूनीकरण करना तथा वन्यजन्तु मैत्री संरचना निर्माण करना सुझाव दिनुभएको छ। साथ ही नदी जोड़ने सामग्री हटाई मुहान सुधार सामुदायिक प्रसंग समन्वय दुबान कटा नियंत्रण तथा कानूनी प्रावधान को पुनः पालना गर्नुपर्ने गरी दरपत्र सुझाव प्रस्तुत गरिएको छ। आयोजना अन्तर्गत पुरो टपरा मनाऊ खैरी चन्दन पुरा कोहली र तैया नारा पोखरी पाँच सिंचाई प्रणालीको सुधार भइरहेको छ। आयोजना प्रमुख प्रदीप पन्तवाका अनुसार प्राप्त सुझावहरू आईईई प्रतिवेदनमा समावेश गरी स्वीकृत पछि कार्यान्वयन गरिनेछ। यो आयोजनाबाट 14,501 हजारले प्रत्यक्ष लाभ हुनेछन् भने 140.23 किलोमिटर नहर सञ्जाल निर्माण तथा स्थानान्तरण गरिने विक्रम राईले जानकारी दिनुभएको छ। उर्वर कृषि क्षेत्रका रूपमा परिचित राजापुर गिर्वा सिंचाई पूर्वाधार विस्तारसँगै उत्पादन वृद्धि हुने अपेक्षाले किसान नयाँ आशा जगाएको छ। बर्देवबाट कृष्णसागरलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णसागर संरक्षण क्षेत्र शुक्लाबाट राष्ट्रिय निकुञ्जबाट 18 कृष्णसागर नगर नगरपालिका नौ टिपौली स्थित संरक्षण केन्द्रमा लगिने भएको हो। वन तथा वातावरण मन्त्री गीता चौधरीले प्राथमिकता दिएपछि 7 वर्षदेखि सुरु भएको अभियान कार्यान्वयनको चरणमा पुगेको हो। नगर प्रमुख प्रभात सापकोटाका अनुसार टिकौलीमा आवश्यक पूर्वाधार निर्माण पूरा भइसकेको छ। पहिलो चरणमा 12 फुट र 6 भारी गरी 18 कृष्णसार लगिने छ भन्ने केन्द्र निर्माणमा करिब 3 करोड रुपियाँ खर्च भइसकेको छ। पञ्चकन्या सामुदायिक वनको 18 हेक्टर क्षेत्रमा तारबार घाँस मैदान र 2 वटा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद हजारेका अनुसार स्थानान्तरणका अन्तिम काम भइरहेको छ र 129 वटा रूख व्यवस्थापन गर्नुपर्ने देखिएको छ। नेपालमा संरक्षित तथा रोपन्मुख प्रजातिले संसारको संख्या संरक्षण प्रयासपछि बढेर हाल 500 भन्दा बढी पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। प्रक्रियामा रासायनिक मल अभावपछि किसानहरू मलबिनै धानको ब्याड राख्न बाध्य भएका छन्। केवलमा पालिका 6 नौरङ्गाका 45 वर्षीय सुनुहरूले मल नपाएपछि यस वर्ष मलबिनै ब्याड राखेको बताउनुभयो। सरकारी धन्दा समेत मल नपाएपछि बाध्य भएर मलबिनै रोपाईको तयारी गर्नु परेको उहाँको गुनासो छ। उहाँका अनुसार 1 बिघा जमिनमा खेती गर्न करिब 5 पुरा टेपी र 10 पुरा युरिया आवश्यक छ। तर गत वर्ष 1 पुरा मल 3 जनाले पार्नु परेको अवस्था थियो। 7 कट्ठा जग्गा भएका भए अरूको जग्गा ठेक्का तथा हतियारको लिएर करिब 4.5 बिघामा खेती गर्दै आउनुभएको छ। यस्तै बढियाताल गाउँपालिका 6 का किसान जगत उठारले पनि मल अभावकै कारण मलबिनै ब्याड राख्नु परेको बताउनुभयो। समयमा आवश्यक मल पाए उत्पादनमा सहज हुने किसानहरूको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड सरकारले प्रत्याय प्रबन्ध निर्देशक थनालका अनुसार हाल कोटामा 1,244 मेट्रिक टन युरिया र 352 मेट्रिक टन डेपी भए पनि बिक्रीका लागि प्रवेशबाट आदेश आएको छैन। यस वर्ष 5,500 मेट्रिक टन युरिया 3,000 मेट्रिक टन डेपी र 100 मेट्रिक टन पोटास बिक्री भइरहेको भविष्यको उहाँले जानकारी दिनुभएको छ। त्यसै गरी सान ट्रेडिङ कर्पोरेशन गरिएका प्रमुख अरविन्द चङ शाहका अनुसार माघको करिब 30% मात्र मल वितरण हुने व्यवस्था छ। मल फेरि आइपुगेकोले केही तिनै प्रति आइपुग्ने अपेक्षा गरेको छ। बलकियामा वार्षिक रूपमा करिब 12,000 मेट्रिक टन युरिया, 7,000 मेट्रिक टन डिएपी र 1,000 मेट्रिक टन पोटास आवश्यक पर्ने अनुमान छ। एकीकृत कृषि तथा पुष्पवंशी विकास कार्यालय बलकियाका कृषि प्रसार अधिकृत सिद्धिराम बबालका अनुसार धान पानीका लागि मात्र 9,519 मेट्रिक टन युरिया, 3,256 मेट्रिक टन डिएपी र 2,500 मेट्रिक टन पोटास आवश्यक पर्दछ। हाल जिल्लामा करिब 50% मात्र रासायनिक मल आपूर्ति भइरहेको छ, जसका कारण किसानहरू समयमै उत्पादन गर्न कठिनाई भोगिरहनु परेको छ। आज हामी तपाईँको प्रश्न र सरकारमा पक्षको जवाब लिएर आएका छौ। आज हामी पाँचपरी नगरपालिका वडा नम्बर 3 तिलवाका विष्णु थारूको प्रश्न लिएर आएका छौ।
1: Thank you.

स्थानीय स्तरले निकायमा गरिरहेको छ प्रवाह विकास निर्माणका काम शिक्षा स्वास्थ्य थाले पानी सरसफाई विद्युत लगायतका विषयमा कुनै समस्या वा जिज्ञासा छ भने तपाईँ हामीलाई फोन गरेर वा रेडियो कुर्बाको कार्यालयमा आएर तपाईँको जिज्ञासा फेरि रेकर्ड गराउन सक्नुहुन्छ। जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 084-4040-6 वा मोबाइल नम्बर 98-5-59-03 फोन गरेर आफ्नो समस्या जिज्ञासा टिपाउन सुन्नुहोला। तपाईँले राखेको प्रश्न जिज्ञासालाई रेकर्ड गरी सम्बन्धित निकायसँग जवाफ लिएर प्रसारण गर्नेछौ। जिल्ला अदालत पार्टीले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण र सुरक्षा व्यवस्था सुदृढ बनाउन नयाँ नियम लागू गरेको छ। अदालत प्रशासनले जारी गरेको सूचना अनुसार जेठ 25 गतेदेखि लागू हुने गरी 9 बुँदे निर्देशन अनिवार्य गरिएको छ। सम्भावित असुरक्षा व्यवस्था न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जनाएको छ। नयाँ व्यवस्था अनुसार अब कानून व्यवसायहरूले विशाखाचार संहिता सम्बन्धी नियमावली 2079 अनुसारको पोसाक अनिवार्य रूपमा लगाएर मात्र अदालत प्रवेश पाउने छन् भने एउटा प्रति व्यवसायले पनि

परिचय पत्र आदि पारित गरिएको छ। साथै साक्षी पत्रका लागि आउने साक्षीहरूले साक्षी निवेदन पत्र सहित तारिखमा रहेका पक्षमा वारिसहरूले तारिख पर्छ तथा परिचय पत्र देखाएर मात्र प्रवेश पाउने व्यवस्था गरिएको अधिवक्ता वसन्तको रूपमा जानकारी दिनुभएको छ। प्रशक्त तथा श्रेष्ठ नागरिकका लागि एकजना समसहयोगी साथमा ल्याउन पाउने सहुलियत दिएको छ। अदालत परिसरभित्र पान पठाए जस्ता वस्तु सेवन तथा ल्याउन पूर्ण रूपमा निषेध गरिएको छ भने तोकिएको प्रयोजन पाइने अन्य व्यक्तिलाई अदालतको अनुमति बिना प्रवेशमा रोक लगाएको छ। सुरक्षा कार्यले मुख्य प्रवेशद्वारमा कडा जाँच गरी मात्र प्रवेश अनुमति दिने व्यवस्था गरिएको अदालतले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले माध्यमिक विद्यालय माध्यमिक शिक्षा परीक्षा एसीको पूरा कृति परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुनेछ। यसअघि यसी 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनु भएको छ। यसमा 1,46,507 विद्यार्थी नन ग्रेड भएकोमा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने जुन तथ्याङ्क प्राप्त भइन सकेको उहाँले बताउनुभयो। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्। र परराष्ट्र मन्त्री शिशिर खनालका भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। दुई देश बीचको प्रतिनिधि मण्डल बीच भेटवार्ता भएको भारतीय विदेश मन्त्री डाक्टर जयशंकर उक्त भेटवार्ता बारे जानकारी गराइरहनु भएको छ। उहाँले आफ्नो सामाजिक सञ्जाल नेपाली प्रतिनिधि मण्डलको टोलीलाई स्वागत गर्दै राखेको प्रारम्भिक मन्तव्य पनि सेयर गर्नु भएको थियो। परराष्ट्र मन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो शुक्रबार भारत औपचारिक भ्रमणको लागि शुक्रबार भारत जानु भएको थियो। भारतीय विदेश मन्त्री डाक्टर जयशंकर औपचारिक निम्तमा परराष्ट्र मन्त्री खनाल भारत जानु भएको हो। हामी समाचारको अन्त्यमा आइसकेका छौँ। समाचार सक्नुहुन्छ समाचारका मुख्य मुख्य शीर्षक कुनै पटक बाँसरी खाने पानी पटक सफाई समितिको नवौं वार्षिक साधारण सभा सम्पन्न राज्यको सिंचाई आयोजना 14,000 भन्दा बढी घरपुरी लाभ हुने भने वातावरणीय सुझाव सङ्कलन सम्पन्न बर्दियाको 18 समाचार जीवनको टिकौलीमा स्थानान्तरण हुँदै जिल्ला अदालत जातिमा भेदभाव नियन्त्रणको लागि नयाँ नियम लागू र दिल्लीमा आर्थिक प्रदेश मन्त्री जयशंकर सँग राष्ट्र मन्त्री खनालको भेटवार्ता। बिहान 7 बजेको समाचार यति नै, बेलुकी 5 बजेको मौसम प्रेक्षण लिएर आउनेछौ। तबसम्मका लागि कार्तिक साथीहरूसँगै मुख्य बिदा हुन्छु। रेडियो पूर्वाग्रह सुन्दै गर्नुहोला। नमस्कार।

Thank you.

Thank you.

0: त्यहाँ तिर्सेको अब म तिर्न पर्ला
1: परिवारबाट
0: गैर कानूनी वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य हो।

स्वास्थ्य कार्यालय बर्दियाले दलैको जारी सन्देश।

धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान

1928 और 1927 हो

अपना सामान

स्वास्थ्य कर्मी अभियान अधिक प्रभावी सकें।

Thank you.

आफ्नो सपनाको पक्ष मानिँदै गरौँ भए खुल्ला कुरा गरौँ समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौँ स्वस्थ र उज्यालो भविष्य रोजौँ रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पर्खियाबाट जनहितमा जारी सचेत।

0: विचारी बात तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनीहरू, अब पानी बचाउने धान खेती अप्नाऊ।
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा काँडै पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सानो मसुरी र बहुमुनी प्रयोग गरौँ। डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी पक्रने प्रविधि अपनाऊ।
1: खेत समय अलि बलियो

0: करी पास करी पढ़ लिया गुणस्तरीय स्वास्थ्य सेवा में प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हम ऐक्यबद्धता यहां स्वास्थ्य सेवा आवश्यक पड़े में औषधीय अस्पताल पास करी में संपर्क कर अनुरोध करद
1: अस्पताल प्रदान करने सेवा
0: चौबीस घंटा डाक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजे देखि साझ 6 बजे समय विशेषज्ञ फिजिशियन डाक्टर द्वारा पेट छाती कलेजो नशा मोटू चेक जांच गरिन्छ
0: प्रत्येक दिन नशा तथा न्यूरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जांच गरिन्छ
1: प्याराबाइसिस भई मुख पाकिने नशा च्याकेर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असाधारण नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्या अस्पताल प्रणाली शाखा 5 बजी ग्राम पेट्रोल पम्पको दक्षिणपट्टि
0: श्रेष्ठ एग्रोगेटमा विभिन्न जातका धान काव्यहरू हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 उन्नत जातको धानको बिरुवा राखा 4 सावित्री 752 शर्मा मन्सुली राम धान 606 505 301 यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोगेटमा आइसकेको छ
2: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार मूल्यमा गरिन्छ
0: स्थान श्रेष्ठ एग्रोभेट भाषा किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

Thank you.

Yeah.

आयो आयो आयो हिँड कुरा खाइदिने झाँक्का नयाँ धानका बिउ अब श्रेष्ठ होइन मेरोमा श्रेष्ठ एरोपेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30/30/64 युएस 312 आइएमआरएस 57/86 विभिन्न जातको धानको बिउमा राधा चार सावित्री सजु 52 शर्मा मञ्जुरी राम धान 606 505 301 यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एरोपेटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका अर्थात् बिउ

0: अधिग्रहण नालाबाद गर्न वा जनप्रिय अभाषीय गतिविधि गर्न गैर कानुनी वा वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य हो।
1: वित्तीय संस्थाले भेटेको रेडियो पूर्वाधार एफएमको सहकारीमा जनहितको लागि सन्देश

0: 가 이렇게 살고
1: Thank you.

0: शुक्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर सङ्कट रोग लाग्न सक्छ।
1: उनी
0: रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई भिन्नता लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषादी प्रयोग नगरे किरा लाग्छ त
0: सुन्नुहोस्। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। मैले खुल्ला कुरा गरौँ, समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ। रेडियो गोर्खा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सचेत।

Thank you.

Ho sento un atac que fan molt a casa.

Thank you.

Okay.

0: प्रकाश र विभिन्न थालका तरकारी का बिउ बिजन विषादि पशु पक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।
1: किसान श्रेष्ठ एक रुपियाँ किसान चौकी दक्षिण सामुदायिक पुस्तकालयको

వచ్చినాను. సరి ఉద్యోగం కాదు.

Thank you.

उपसभापति प्रसाद थारू 52 मत हासिल गरेपछि उहाँ

0: के चिन्ता पनि धेरै होइन, मैले अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् है, यसरी बालिकालीमा विषादीको प्रयोग गर्दा उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको अशुद्धकारी खानेलाई भिन्नता लाग्ने, टाउको दुख्ने, मुस्ला पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: सुन्नुहोस्
1: है, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ। गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक भएमा कौशल्य अस्पताल बाँसगढीमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
2: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
2: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निम्नो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
2: प्यारालाइसिस भई मुख बाँकीले नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इकोपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इकोपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
2: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसगढी, पाँच पाँच बढी
1: सम्पर्क

0: nostra Santa Santa
1: Dio,

0: चाँसु बाउन्न सामा मन्सुली राम धान छ सय छ पाँच सय पाँच तिन सय एक यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एवं रेटमा आइसकेको छ।
1: साथै रसायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एडभोकेट भास्करी किसान चोकदेखि दर्शन सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
2: खेती गर्ने

0: समुदायको समस्या र सत्य नभएको बताउनु भएको हो। यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धन नभएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत्र 22 गतेको मन्त्री परिषदको बैठकले शनिबार आइतबार सार्वजनिक विधा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपराह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यसबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले नाउसुपाली खर्च बनाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 6 कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा के सुस्तता देखिएको स्वीकार गर्नुभयो।
1: आफ्नै कार्य व्यस्तता किनकि हाम्रो मेन टार्गेट भनेको

संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोर

कायम गर्नु भएको हो। तत्काल कार्य व्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्य व्यवस्था परामर्श समिति स्वतः विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल

मध्ये कथा चलिरहेको थियो। जेठ सत्र गते विपक्षी दलहरूले व्हेल खेलाउँदै सत्तारूढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपले व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको मार गरेका छन्। आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको मार गरेका हुन्। सुदूरपश्चिमको टिकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर व्यवस्थापिक मञ्चको एघार सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुधे टिकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुधामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट

अवस्थासँग नहुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संसार कर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20 औं शताब्दीको भू राजनीतिको जटिल र अति समृद्ध

कुल 40 स्थगित भएको छ। दलीय समाचारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाडौँ स्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको राष्ट्रपा अधिवेशन बारे राष्ट्रपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग भन्नुभयो।

0: उनी समिति कर्मचारी अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिले तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेशसम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मधेश प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले तितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छुट र सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुखको बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित स्वर्णिमिर आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जाने जानेर घृणित आक्रमण भएको जनाएको छ। यसबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा दुईजनाको मृत्यु भएको थियो। र खेल खबरमा नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
1: अधिकांश विद्यालयमा किनको साना कर्मीले पढाई प्रभावित
2: अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक नदीमा दुर्घटनासम्म पनि कार्यकारी आधारको छन्। चौकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, पेट्रोल पनि हलचल गरिदिने।
1: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्ट सँगै गर्मीमा आइया संक्रमणको बढ्दो जोखिम समय श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ। तर पछिल्लो समय मानव वन्यजन्तु दुर्न बढेको छ। त्यसैले बस्ती र जङ्गल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नेपाल डब्ल्यूडब्ल्यूएफ र सीआईएन।

0: Senhor, nas dívidas do mundo, na nossa vida, nós estamos a cumprir o pessoal que estamos a procurar, de palavra, os americanos, os italianos, os ingleses. Salve-se, o governo, e eu, Soundlike Social Network, CIN.
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँके लगायतका तराईका जिल्लामा गर्मी परिरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले तिनको छानामा नै उपस गरेर पढ्न बाध्य छन्। सिनसिनमा बिजुली जाने समस्या, फेरपर र अत्यधिक कमी बालबालिकाको स्वास्थ्य र पढाइमा प्रभाव पारिरहेको छ।
2: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टिमको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरुद्ध हुने समस्याले टिमको छाना हुनेको पढाइ सकसपूर्ण बनेको छ।

ढिलो छ भनेर खेर चलाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने टाउको दुख्ने खाना जस्ता समस्या देखिने गरेको नेपालगंज २० राजाको आदर्श स्कुलकी शिक्षिका हिरा गौतम बताउनुहुन्छ।

0: फलेतुना आग निकाल्ने भएकाले पढाइमा थप अवरोधले शिक्षकहरू बताउँछ। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले तीन महिने जिस्म राखेको छ। नेपालमा छु गर्नेमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ। बिहार शहरको श्री माध्यमिक विद्यालय सार पूर्वमा विद्यार्थीको अवतारमा स्यानको समेत अभाव छ। भएका स्यानको अभाव सबै विद्यार्थीहरूसँग पुग्दैन। नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख भूखबहादुर थापाले तिनको छानामा जिप्सम राखेर तापक्रम घटाउने प्रयास गरिएको र तीन वर्ष यता तिनवटा भवनहरू नबनेको बताउनु भएको छ।
1: जिल्ला शिक्षा कार्यालय

Thank you.

Thank you.

Thank you.

0: estaba ahí haciendo una serie,
1: Thank you.

Thank you.

धन्यवाद।

0: मैले घाटे कपडा मार्छ भन्दा खोइ यत्तिकै घोटेर विशालले
1: एक एकछिन त धेरै होइन खोइ अहिलेसम्म के भएको छैन
0: हेर्नुहोस् है यसरी काली नानीमा विशालीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैले जोखिम हुन्छ तत्काल विशालीले क्रिया मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विशालीले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ हो नि रासायनिक विषाले प्रयोग गर्ने र प्रयोग गरेको कठो तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्सा पर्ने थकान महसुस हुने र होस आउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि सुन्नुहोस्
0: है रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
0: त्यो त

0: गर्ने समय हो। रातो पदार्थको यस प्रकारको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनावले खुल्ला कुरा

ہے کوتا تیرے کا

0: सकारात्मक संस्था मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिजोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनीको अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पारे पारो रोपौ, कम पानीमा लगाउने धानका जातहरू जस्तै सुक्खा धान, खर्दिना, सामा मसुरी र बहुमुनी प्रयोग गरौं।
2: डीएसआर विधि, सुक्खा क्षेत्र धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
1: ठिक समय पानी परियो बनाऊ, धेरै पानी नजमाऊ,
0: समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ,
1: पानी

Thank you.

Sì, tutto il mio stare io. Dai, più, eh?

व्यक्तिलाई स्टेट बैंक नेपाल डट ओआरजीमा जाकर आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण शाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै वित्तीय पूर्णमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वोत्तम अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटको साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

dos cargas más, su aspecto de la misma semana,

0: ಕಲಿಸಿ ಯಾಕೆ ಕಲ್ತಿನ ಪರೀಕ್ಷ ಮಾಡಿ ಹೊಸ ವರ್ಷ
1: ಹೊಸ ವರ್ಷ.

0: आर्यस सन्तान छ्यासी मुन्नाचाको धानको बिरुवा राजा चार सावित्री सजु पाउन श्यामा मन्सुरी राम धान 606 505 301 यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ हेर्नु भेट्न आइसकेको छ।
1: साथै रसायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार शुभ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ हेर्नु भेट भास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।